0: Atle Faisal Khan. پارلیمنٹ نے ادائیگیوں میں تاخیر کو ختم کرنے اور متنازع حل کو سہولت آمیز بنانے کے ایم ایس ایم ای ترقی کے ترمیمی بل کو منظوری دے دی ہے. دونوں ایوانوں کی کارروائی اپوزیشن کے ہنگامے کے دوران پیر تک کے لیے ملتوی کر دی گئی. وزیر اعظم نریندر مودی نے این ڈی اے کے ان ارکان پارلیمنٹ سے ملاقات کی جو حال ہی میں پارٹی میں شامل ہوئے ہیں. انہوں نے پارلیمنٹ میں بار بار رخنا اندازی پر تشویش کا اظہار کیا. بھارت اور چین نے حقیقی کنٹرول لائن پر تازہ صورتحال پر بات چیت کی. دونوں ملکوں نے سرحدی علاقوں میں امن و سکون برقرار رکھنے سے اتفاق کیا. ملک آج ہتھکرگھا کا 12واں قومی دن منا رہا ہے. صدر جمہوریہ دروپدی مرمو نے اس شعبے کو سب کی شمولیت والی ترقی کا ایک طاقتور آلے کا قرار دیا. شمالی بھارت کے بہت سے علاقوں میں موسلادھار بارش ہو رہی ہے. شطرنج میں گرینڈ ماسٹر آر پرگنا نندا نے امریکہ میں سینٹ لوئس ریپڈ اور بلیڈز کا اپنا پہلا خطاب جیتا ہے. اور رکشتا رام راج اور اشمیتا چالیہ آسان میں کوریا ماسٹرز بیڈمنٹن ٹورنامنٹ کے خواتین کے سنگلز کے سیمی فائنل میں داخل ہو گئی ہیں. اب خبریں تفصیل سے. پارلیمنٹ میں بہت چھوٹے چھوٹے اور اوسط درجے کے کاروبار کی ترقی کے ترمیمی بل 2026 کو منظوری دے دی ہے. لوک سبھا نے اسے آج منظوری دی ہے. البتہ راجیہ سبھا نے اس اپیل کو منظوری دے دی تھی. پہلی بار کاروائی ملتوی ہونے کے بعد آج ایوان کی کاروائی جب دوپہر 12 بجے دوبارہ شروع ہوئی تو ایم ایس ایم ای کے وزیر جتن لال مانجھی نے بہت چھوٹے چھوٹے اور اوسط درجے کے کاروبار کی ترقی سے متعلق 2006 کے قانون میں مزید ترمیم کا یہ بل پیش کیا. اس بل کا مقصد ادائیگیوں میں تاخیر کو ختم کرنا اور متنازع حل کو سہولت آمیز بنانا ہے. بل میں کہا گیا کہ سرکاری شعبے کے ہر مرکزی کاروبار کے تحت رعایت کے نظام کے تحت ایم ایس ایم ای کی اشیاء یا خدمات کی خریداری کے لیے بل لازمی طور پر پیش کرے. اس بل کی منظوری کے بعد پریزائڈنگ افسر دلیپ سائکیا نے ایوان کی کارروائی جاری رکھنے کی کوشش کی اور احتجاج کرنے والے ارکان سے اپیل کی کہ وہ یہ کارروائی جاری رہنے دیں. پارلیمانی امور کے وزیر کرن ریجو نے اپوزیشن کے اس رویے پر تشویش ظاہر کی ہے اور کہا ہے کہ مرکزی وزیر داخلہ امیت شاہ ہمیشہ اجلاس کے دوران آتے ہیں اور دیر رات تک موجود رہتے ہیں. ہنگامہ جاری رہا. پریزائڈنگ افسر نے ایوان کی کارروائی دن بھر کے لیے ملتوی کر دی. اب یہ کارروائی پیر کو دن میں 11 بجے شروع ہوگی. اس سے پہلے جب ایوان کی کارروائی دن میں 11 بجے شروع ہوئی تو لوک سبھا اسپیکر اوم برلا نے بھارت چھوڑو تحریک کے مجاہدین آزادی اور شہیدوں کو خراج عقیدت پیش کیا.
1: لوک تنتر کو سشکت اور مضبوط کرنا ہے تو چرچا اور سنواد اس کا راستہ ہے. میں آپ سے ہر بار آگرہ کرتا ہوں لیکن آپ کا آچرن سنسدیہ مریاداؤں کے انوروپ نہیں ہے. اس پر آپ کو وچار کرنا چاہیے. سدن چرچا سنواد اور وشیش روپ سے پرشن کال کے اندر مانیہ سدسیوں کے مہتوپورن پرشن کے لیے ہوتا ہے. میرا آپ سے آگرہ آپ پرشن کال چلنے دیں. آپ سدن نہیں چلانا چاہتے یہ وہار آچرن آپ کا اچت نہیں ہے.
0: راجیہ سبھا نے بھی نیٹ کے معاملے پر طلبہ کے مظاہروں کے دوران پولیس کی مبینہ کارروائی سمیت دیگر امور پر اپوزیشن کے شور و غل کے بعد آج دن بھر کے لیے کارروائی ملتوی کر دی. دوپہر 12 بجے پہلی بار کارروائی ملتوی کیے جانے کے بعد جب ایوان کی کارروائی دوبارہ شروع ہوئی تو چیئرمین سی پی رادھا کرشنن نے اپوزیشن کے شور و غل کے دوران وقفہ سوال اٹھایا. شورغل کے دوران ریلوے کے مرکزی وزیر اشونی ویشنو نے ریلوے میں کوچ اور سگنل نظام کی تنصیب سے متعلق ایک سوال دینے کی کوشش کی لیکن وہ اپنا جواب مکمل نہیں دے سکے کیونکہ شورغل جاری رہا جس پر چیئرمین نے دن بھر کے لیے ایوان کی کارروائی ملتوی کر دی. اب یہ کارروائی پیر کے روز دن میں 11 بجے شروع ہوگی. وزیر اعظم نریندر مودی نے آج اپنی رہائش گاہ پر ناشتے کے دوران این ڈی اے میں شامل ہونے والے نئے ممبران پارلیمنٹ سے ملاقات کی. ان میں این سی پی آئی اور شیو سینا کے ارکان پارلیمنٹ بھی شامل تھے. میٹنگ کے بعد پارلیمنٹ احاطے میں نامہ نگاروں سے بات کرتے ہوئے شیو سینا کی ارکان پارلیمنٹ جیوتی ساوتری ناگناتھ واگمارے نے بتایا کہ وزیر اعظم نریندر مودی نے پارلیمنٹ کی کارروائی میں بار بار رخنا ڈالنے پر تشویش ظاہر کی ہے. انہوں نے کہا کہ وزیر اعظم سمجھتے ہیں کہ بار بار رخنا ڈالنے کی وجہ سے ایوان میں نو منتخب اور باصلاحیت ارکان پارلیمنٹ کو اپنے خیالات پیش کرنے میں دشواری کا سامنا کرنا پڑتا ہے. एनसीपीआई के मेंबर पार्लियामेंट शताब्दी रॉय ने कहा कि वजीर आजम मोदी ने एनडीए से वाबस्ता हर एक मेंबर का खैरमकदम किया है। उन्होंने कहा कि वजीर आजम ने इस बात पर जोर दिया है कि क्या करने की जरूरत है और किस तरह अरकान पार्लियामेंट मुल्क की तामीर में मौसर तरीके से अपना तान दे सकते हैं। वजीर आजम नरेन्द्र मोदी कल दिल्ली में टेक्नोलॉजी के इंडियन इंस्टीट्यूट आईआईटी की 97वीं तकसीम असनाद की तकरीब से खिताब करेंगे। वजीर आजम तकरीब के दौरान 3000 से ज्यादा ग्रेजुएट तलबा नीज उन 587 पीएचडी स्कॉलर से भी जिन्हें डिग्रियां अता की जाएंगी खिताब करेंगे। जनाब मोदी शानदार कारकर्दगी का मुजाहरा करने वाले तलबा को प्रेसिडेंट्स गोल्ड मेडल, डायरेक्टर्स गोल्ड मेडल, शंकर दयाल शर्मा गोल्ड मेडल और परफेक्ट 10 गोल्ड मेडल समेत इन इंस्टीट्यूट के सबसे पुरवकार एजाजात भी नवाजेंगे। भारत और चीन के दरमियान कल नई दिल्ली में मुनाकिदा वर्किंग मैकेनिज्म फॉर कंसल्टेशन एंड कोऑर्डिनेशन एंड इंडिया चाइना बॉर्डर अफेयर्स WWCC की 36वीं मीटिंग के दौरान हकीकी कंट्रोल लाइन पर सूरत हाल का जायजा लिया गया और खुलकर बातचीत की गई। वजारत खारजा ने एक बयान में बताया कि दोनों फरीकों ने सरहद की हदबंदी, सरहदी इंतजाम, निजाम साजी और सरहदी ताउन से मुतालिक उमूर पर तफसीली तबादला ख्याल किया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज संत कबीर हथकरघा एवार्ड और 2025 के हथकरघे के कौमी एवार्ड्स अता किए। 3 संत कबीर हैंडलूम एवार्ड्स और 19 नेशनल हैंडलूम एवार्ड्स समेत कुल 22 एवार्ड्स हथकरघे के बुनकरों को उनकी कारीगरी, इख्तरा और भारत के हथकरघे की रिवायत को जारी रखने पर दिए गए हैं। आज नई दिल्ली में हैंडलूम के 12वें कौमी दिन के मौके पर एक प्रोग्राम से खिताब करते हुए उन्होंने कहा कि हजारों साल से हथकरघा भारत की सकाफत और तहजीबी सफर का एक लाजमी हिस्सा रहा है।
2: हजारों वर्ष से हथकरघा भारत के प्रकृति पोषक सभ्यता की विकास यात्रा का अभिन्न हिस्सा रहा है। इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हथकरघा क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हथकरघा भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ है।
0: मगरबी भारत के कई हिस्सों में आज शदीद बारिश हुई है। भारत के महकमे मौसमियात ने आज दिल्ली के लिए औसत दर्जे से लेकर शदीद बारिश के सिलसिले में येलो अलर्ट जारी किया है। इम्कान है कि जम्मू कश्मीर, लद्दाख, गिलगित बल्तिस्तान, मुजफ्फराबाद, हिमाचल प्रदेश और उत्तराखंड के कुछ हिस्सों में भी इस माह की 12 तारीख तक बारिश का सिलसिला जारी रहेगा। भारत के ग्रैंड मास्टर आर प्रज्ञानंदा ने अमरीका में ग्रैंड चेस टूर सेंट लुइस रैपिड और ब्लिट्ज खिताब जीत लिया है। 20 साला भारतीय ग्रैंड मास्टर ने उज्बेकिस्तान के ग्रैंड मास्टर जवाहिर सिंदारूफ के खिलाफ आखिरी राउंड बराबरी पर खत्म करते हुए चैंपियनशिप जीती। प्रज्ञानंदा ने 5 रोजा मुकाबले में शुरू से ही सबकर बरकरार रखी। बैडमिंटन में आज आसाम में भारत के रक्षिता रामराज और अश्मिता चालिहा कोरिया मास्टर्स में खातिन सिंगल्स के सेमीफाइनल में पहुंच गई हैं। रक्षिता ने अपने हमवतन साथी खिलाड़ी तनवी शर्मा को क्वार्टर फाइनल में 21-18, 19-21, 19-21 से हराया। अब सेमीफाइनल में उनका मुकाबला एक और भारतीय खिलाड़ी अश्मिता चालिहा से होगा। अश्मिता ने नंबर 1 खिलाड़ी जापान की हिना अकेची को 20-22, 21-15, 21-19 से हराकर सेमीफाइनल में पहुंची हैं। मर्दों के डबल्स के क्वार्टर फाइनल में पृथ्वी कृष्णा, मूर्ति रॉय और कृष्णा प्रसाद ग्रागार की भारतीय जोड़ी सेमीफाइनल में पहुंचने के लिए मानवी चोंग और सो वूल एक की मलेशिया की जोड़ी से मुकाबला करेगी। आखिर में खास खबरें एक बार फिर। पार्लियामेंट ने अदायगियों में ताखिर को खत्म करने और मुतनाजा हल को सहूलत आमेज बनाने के एमएसएमई तरक्की के तरमीमी बिल को मंजूरी दे दी है। दोनों ऐवानों की कार्रवाई अपोजिशन के हंगामे के दौरान पीर तक के लिए मुलतवी कर दी गई। वजीर आजम नरेन्द्र मोदी ने एनडीए के उन अरकान पार्लियामेंट से मुलाकात की जो हाल ही में पार्लियामेंट में शामिल हुए हैं। उन्होंने पार्लियामेंट में बार बार रखनांदाजी पर तश्वीश का इजहार किया। भारत और चीन ने हकीकी कंट्रोल लाइन पर ताजा सूरत हाल पर बातचीत की। दोनों मुल्कों ने सरहदी इलाकों में अमन सुकून बरकरार रखने से इत्तेफाक किया। मुल्क आज हथकरघे का 12वां कौमी दिन मना रहा है। सदर जमहूरिया द्रौपदी मुर्मू ने इस शोबे को सबकी शमूलियत वाली तरक्की का एक ताकतवर आलेकार करार दिया। शुमाली भारत के बहुत से इलाकों में मूसलाधार बारिश हो रही है। शतरंज में ग्रैंड मास्टर आर प्रज्ञानंदा ने अमरीका में सेंट लुइस रैपिड और ब्लिट्ज का अपना पहला खिताब जीत लिया। इसके साथ ही खबरों का बुलेटिन खत्म हुआ।
3: Good afternoon. This is Akashvani and I am Valsa Williams with Midday News. The headlines. Parliament passes MSME Development Amendment Bill to address payment delays and simplify dispute resolution. Both houses adjourned to meet again on Monday amid opposition uproar. Prime Minister Narendra Modi meets newly joined MPs of NDA, expresses concern over repeated disruptions in Parliament. India and China discuss situation along line of actual control. Both sides agree to maintain peace and tranquility in border areas. President Draupadi Murmu presents National Handloom Awards 2025 at Rashtrapati Bhavan. Heavy rainfall lashes across several parts of northern India. In chess, Grandmaster R. Pragyananda wins maiden St. Louis Rapid and Blitz title in the United States. And Rakshita Ramraj and Ashmita Chaliha enter women's single semi-finals of Korea Masters Badminton Tournament in Astana. Parliament has passed the Micro, Small and Medium Enterprises Development Amendment Bill 2026, with the Lok Sabha approving it today. The Rajya Sabha had passed the bill on Monday. More from our correspondent.
4: The bill aims to address payment delays and simplify dispute resolution. The legislation provides that every central public sector enterprise must settle all invoices for procurement of goods or services from MSMEs on the trade receivables discounting system. As per the bill, if mediation fails in case of dispute, then the reference for arbitration must be made within 30 days from the date of termination of mediation. It also adds that an award must be made within 90 days from the date of completion of pleadings. The bill provides that if a case has been pending for more than 6 months, at least 50% of the awarded amount must be paid to the supplier. The bill also has a penal provision that willful furnishing of false information for registration will be punishable with a warning at first instance and a penalty between 1,000 to 50,000 rupees for any subsequent contravention. Anand Kumar for Akashvani News, Delhi.
3: After passing the bill, presiding officer Dilip Saikia tried to run the house and appeal to the protesting members to allow the house to function. He expressed displeasure over the disruptions, stating that such protests are not appropriate for the country's democratic system. Parliamentary Affairs Minister Kiran Rijiju also expressed concern over the opposition's conduct, saying that Union Home Minister Amit Shah always comes to Parliament during the session and remains present till late night.
5: In the House, only the ministers responsible for the specific subject under discussion should respond to matters pertaining to their respective portfolios. It is not the role of opposition parties to determine which ministers should answer questions on particular issues.
3: As the uproar continued, the presiding officer adjourned the House for the day to meet again at 11 a.m. on Monday. Earlier, when the House met at 11 a.m., Lok Sabha Speaker Om Birla paid tributes to the freedom fighters and martyrs of the Quit India movement. Recalling Mahatma Gandhi's historic call of do or die, Mr. Birla described the movement as an enduring symbol of national unity, courage, truth and non-violence. After that, Mr. Birla tried to take up the question hour, but the opposition members raised the issue of alleged police action during students' protests. The opposition members were demanding a statement from Union Home Minister Amit Shah on the issue. The Rajya Sabha has also been adjourned for the day following opposition uproar over several issues, including alleged police action during students' protests over the NEET issue. When the House reassembled after the first adjournment at 12 noon, Chairman C.P. Radhakrishnan took up question hour amid opposition uproar. Union Railways Minister Ashwini Vaishnav tried to reply to a question related to installation of coverage and signalling system in railways, but could not complete his answer. As the pandemonium continued, the chairman adjourned the House for the day to meet again at 11 a.m. on Monday. Earlier, when the House met at 11 a.m., Chairman C.P. Radhakrishnan said the 9th of August marks the 84th anniversary of the Quit India movement, which was launched under the visionary leadership of Mahatma Gandhi. He observed that the Quit India movement remains a defining milestone in India's freedom movement, inspiring generations with the ideals of patriotism, unity and selfless service to the nation.
1: The 9th of August 2026 marks the 84th anniversary of the historic Quit India movement, one of the defining milestones in our nation's freedom struggle, launched under the leadership of our great Mahatma Gandhiji on the

0: نغمے کے ساتھ ہی آج کا فلم موسیقی کا پروگرام اب ختم ہوتا ہے. یہ آکاشوانی کی اردو سروس ہے, اب خبریں نشر ہوں گی.
1: حسین اختر سے خبریں سنیے. بھارت اور چین نے حقیقی کنٹرول لائن پر تازہ صورتحال پر بات چیت کی. دونوں ملکوں نے سرحدی علاقوں میں امن و سکون برقرار رکھنے سے اتفاق کیا. بھارت اور سنگاپور نے بھارت سنگاپور جامع کلیدی شراکت داری کے خاکے میں اجاگر 8 شعبوں میں باہمی اشتراک کی پیش رفت کا جائزہ لیا. امریکی صدر ڈونلڈ ٹرمپ نے 2 ایگزیکیوٹو آرڈر پر دستخط کیے جن کا مقصد پیدائشی شہریت کے حق اور برتھ ٹورزم پر روک لگانا ہے. سر جمہوری دربی مرمو نے راشٹرپتی بھون میں ہر کرنے سے 2025 کے قومی ایوارڈز عطا کیے. شطرنج میں گرینڈ ماسٹر آر پرمانندا نے امریکہ میں سینٹ لوئی ریپڈ اور بلٹس کا اپنا پہلا خطاب جیتا اور رکشتا رام راج اور اشمیتا چالہا آسان میں کوریا ماسٹرز بیڈمنٹن ٹورنامنٹ کے خواتین کے سنگلز کے سیمی فائنل میں پہنچ گئی ہیں. خبریں تفصیل سے. بھارت اور چین کے درمیان کل نئی دلی میں منعقدہ ورکنگ میکانزم فار کنسلٹیشن اینڈ کوآرڈینیشن آن انڈیا چائنا بارڈر افیئرز WMCC کی 36th میٹنگ کے دوران حقیقی کنٹرول لائن پر صورتحال کا جائزہ لیا گیا اور کھل کر بات چیت کی گئی. وزارت خارجہ نے ایک بیان میں بتایا کہ دونوں فریقوں نے سرحد حد بندی, سرحدی انتظام, نظام سازی اور سرحدی تعاون سے متعلق امور پر تفصیلی تبادلہ خیال کیا. اس بات پر بھی زور دیا گیا کہ دو طرفہ تعلقات کے مجموعی فروغ کے لیے سرحدی علاقوں میں امن و امان اور استحکام کو برقرار رکھنا نہایت ضروری ہے. دونوں فریقوں نے باقی ماندہ مسائل کو حل کرنے اور LAC پر کسی بھی غلط فہمی یا غلط تخمینے سے بچنے کے لیے WMCC مقامی کمانڈر سطح کی میٹنگوں اور دیگر طے شدہ طریقوں سمیت موجودہ سفارتی اور فوجی ذرائع کا استعمال جاری رکھنے پر اتفاق کیا. بھارت اور سنگاپور نے جامع اسٹریٹجک ساجیداری کے روڈ میپ کے تحت طے کیے گئے 8 شعبوں میں 2 طرفہ تعاون کی پیش رفت کا جائزہ لیا. بھارت اور سنگاپور کی وزارت خارجہ صدر کی مشاورت کا 19th دور کل نئی دلی میں منعقد ہوا. اس میٹنگ کی مشترکہ صدارت وزارت خارجہ میں مشرقی امور کے سیکرٹری روبندرا ٹنڈن اور سنگاپور کی وزارت خارجہ میں پالیسی کے مستقل سیکرٹری لیو گو نے کی. طرفین علاقائی اور عالمی حالات واقعات پر تبادلہ خیال کیا اور اس بات کا اعادہ کیا کہ مشترکہ چیلنجوں سے نمٹنے کے لیے آسیان سمیت بین الاقوامی اور علاقائی فورمز میں قریبی تعاون اور باہمی رابطہ نہایت اہم ہے. امریکی صدر ڈونلڈ ٹرمپ نے 2 ایگزیکیوٹو احکامات پر دستخط کیے جن کا مقصد پیدائش کی بنیاد پر شہریت کو محدود کرنا اور برتھ ٹورزم پر روک لگانا ہے. اوول آفس میں گفتگو کرتے ہوئے جناب ٹرمپ نے سپریم کورٹ کے فیصلے پر مایوسی کا اظہار کرتے ہوئے اسے ایک افسوسناک فیصلہ قرار دیا. انہوں نے کہا کہ ان کی انتظامیہ امریکہ کے امیگریشن نظام کے مبینہ غلط استعمال کے خلاف بڑے پیمانے پر کارروائی کر رہی ہے. صدر جمہوریہ دروپدی مرمو نے آج سنت کبیر ہتھکرگاہ ایوارڈ اور 2025 کے ہتھکرگے کے قومی ایوارڈز عطا کیے. 3 سنت کبیر ہینڈلوم ایوارڈز اور 19 نیشنل ہینڈلوم ایوارڈ سمیت کل 22 ایوارڈز ہتھکرگے کے بنکروں کو ان کی کاریگری, اختراع اور بھارت کے ہتھکرگے کی روایت کو جاری رکھنے پر دیے گئے. آج نئی دلی میں ہینڈلوم کے 12th قومی دن کے موقع پر ایک پروگرام سے خطاب کرتے ہوئے انہوں نے کہا کہ ہزاروں سال سے ہتھکرگا بھارت کی ثقافت اور تہذیبی سفر کا ایک لازمی حصہ رہا ہے. اس سے پہلے وزیر اعظم نریندر مودی نے ہر ایک شہری سے زور دے کر کہا کہ وہ آج ہتھکرگے کے قومی دن کا جشن پورے جوش و خروش کے ساتھ منائیں. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. پارلیمنٹ میں بہت چھوٹے چھوٹے اور اوسط درجے کے کاروبار کی ترقی کے ترمیمی بل 2026 کو منظوری دے رہی ہے. لوک سبھا نے اسے آج منظوری دی ہے, البتہ راجیہ سبھا نے اسے پیر کو منظوری دے دی تھی. پہلی بار کاروائی ملتوی ہونے کے بعد اجے ایوان کی کاروائی جب دوپہر 12 بجے دوبارہ شروع ہوئی تو MSME کے وزیر جیتن رام مانجھی نے بہت چھوٹے چھوٹے اور اوسط درجے کے کاروبار کی ترقی سے متعلق 2026 کے قانون میں مزید ترمیم کا یہ بل پیش کیا. اس بل کا مقصد ادائیگیوں میں تاخیر کو ختم کرنا اور متنازع حل کو سہولت آمیز بنانا ہے. راجیہ سبھا نے بھی نیٹ کے معاملے پر طلبہ کے مظاہروں کے دوران پولیس کی مبینہ کارروائی سمیت دیگر امور اور اپوزیشن کے شور و غل کے بعد آج دن بھر کے لیے کارروائی ملتوی کر دی. वजीर आजम नरेंद्र मोदी कल दिल्ली में टेक्नोलॉजी के इंडियन इंस्टीट्यूट IIT की 57वीं तकसीम असनाद की तकरीब से खिताब करेंगे। वजीर आजम तकरीब के दौरान 3,000 से ज्यादा ग्रेजुएट तलबा नीज उन 587 PhD स्कॉलर से भी खिताब करेंगे जिन्हें डिग्रियां अता की जाएंगी। खिताब जहां मोदी शानदार कारकर्दगी का मुजाहरा करने वाले तलबा को प्रेसिडेंट्स गोल्ड मेडल, डायरेक्टर्स गोल्ड मेडल, शंकर दयाल शर्मा गोल्ड मेडल और परफेक्ट 10 गोल्ड मेडल समेत इंस्टीट्यूट के सबसे पुरवकार एजाजात से भी नवाजेंगे। न्यू मैक्सिको की एक अदालत ने इंस्टाग्राम और फेसबुक की प्रिंट कंपनी मेटा को अपने प्लेटफॉर्म के जरिए नौजवानों को पहुंचने वाले नुकसान के इजाले के लिए 567 मिलियन अमरीकी डॉलर अदा करने का हुक्म दिया है। ये इस संगे मील केस का दूसरा मरहला है जिसमें कंपनी को मार्च में शिकस्त हुई थी। जज ने फैसला सुनाया कि कुल फंड्स में से 420 मिलियन अमरीकी डॉलर नौजवानों के इलाज मुआवजे की खिदमात के लिए इस्तेमाल किए जाएंगे जबकि बाकी रकम अगले 5 साल के दौरान बेदारी और रोकथाम के प्रोग्रामों, स्क्रीनिंग की खिदमात और दीगर मुतल्लिका अखराजात के लिए फराहम की जाएंगी। शुमाल मगरबी भारत के कई हिस्सों में आज शदीद बारिश हो रही है। भारत के महकमा मौसमियात ने आज दिल्ली के लिए औसत दर्जे से लेकर शदीद बारिश के सिलसिले में येलो अलर्ट जारी किया है। सरगर्दा इंटरनेशनल प्रेस फ्रीडम ग्रुप ने पाकिस्तानी हुकाम से कहा है कि वो इस्लामाबाद के नए गैर मुल्की मीडिया फैसिलिटेशन रहनुमा खतूत 2026 वापस ले। ग्रुप ने इन जब्तों को सख्तगीर और जालिमाना करार दिया है और खबरदार किया है कि वो पाकिस्तान के गैर कब्जा जम्मू कश्मीर में फैल रही बेचैनी और अबतरी की कवरेज को सेंसर करेगा। उसने कहा है कि पाकिस्तानी हुकाम ने गैर कब्जा जम्मू कश्मीर में बैन अलाक़वामी अखबारों की जानिब से पुरअमन मुजाहिरीन के साथ झड़पों के दौरान पुलिस की वैशियाना कार्रवाई और मोबाइल और इंटरनेट खिदमात मुअत्तल करने की इत्तला देने के बाद वहां इंतकामी इसलाह की मांग कर रहे मुजाहिरों को कवरेज पर पाबंदी लगा दी है। ये नए रहनुमा खतूत गैर कानूनी तौर पर मकबूजा इलाके में बढ़ती बेचैनी के पस मंजर के बाद नाफिज किए गए हैं जिसमें ये दावा किया गया है कि गुज़िश्ता कुछ दिनों में 50 से ज्यादा लोग हलाक और सैकड़ों जख्मी हुए हैं। भारत के ग्रैंड मास्टर आर पद्मनंदा ने अमेरिका में ग्रैंड चेस टूर सेंट लुई रैपिड और ब्रिट्स खिताब जीत लिया है। 20 साल भारतीय ग्रैंड मास्टर ने उज्बेकिस्तान के ग्रैंड मास्टर जावोखीर सिंदरोव के खिलाफ आखिरी राउंड बराबरी पर खत्म करते हुए चैंपियनशिप जीती। पद्मनंदा ने 5 रोजा मुकाबले में शुरू से ही सबकत बरकरार रखी। बैडमिंटन में आज असान ने भारत की रक्षिता रामराज और अश्मिता चालहा कोरिया मास्टर्स में खवातीन सिंगल्स के सेमीफाइनल में पहुंच गई हैं। रक्षिता ने अपनी हमवतन साथी खिलाड़ी तन्वी शर्मा को क्वार्टर फाइनल में 21-18, 19-21, 19-21 से हराया। अब सेमीफाइनल में उनका मुकाबला एक और भारतीय खिलाड़ी अश्मिता चालहा से होगा। अश्मिता ने नंबर एक खिलाड़ी जापान की हिना आकेची को 20-22, 21-15, 21-19 से हराकर सेमीफाइनल में पहुंची हैं। मर्दों के डबल्स के क्वार्टर फाइनल में पृथ्वी कृष्णमूर्ति रॉय और कृष्ण प्रसाद की भारतीय जोड़ी सेमीफाइनल में पहुंचने के लिए सो वू यीक मैन वी छोंग की मलेशिया की जोड़ी से मुकाबला करेगी। 20 साल से कम उम्र की आलमी एथलेटिक्स चैंपियनशिप में भारत के मोहम्मद अशफाक ने आज अमरीका के शहर युगने में कौमी रिकॉर्ड तोड़ा। इस जीत के साथ अशफाक ने मर्दों की 400 मीटर के सेमीफाइनल के लिए क्वालिफाई कर लिया है। 19 साल अशफाक ने अमरीका के जैडेन के बाद दूसरी पोजीशन हासिल करके 45.81 सेकंड में अपनी दौड़ मुकम्मल की। खास खास खबरें एक बार फिर सुनिए। भारत और चीन ने हकीकी कंट्रोल लाइन पर ताजा सूरत हाल पर बातचीत की। दोनों मुल्कों ने सरहदी इलाकों में अमन सुकून बरकरार रखने से इत्तेफाक किया। भारत और सिंगापुर ने भारत सिंगापुर जामे कलीदी शराकत दारी के खाके में उजागर 8 शोबों में बाहमी इश्तराक की पेशरफ का जायजा लिया। सदर जमहूरियत द्रौपदी मुर्मू ने राष्ट्रपति भवन में हथकरघे से मुतालिक 2025 के कौमी अवार्ड अदा किये। शतर में ग्रैंड मास्टर आर पद्मनंदा ने अमरीका में सेंट लुई रैपिड और ब्रिट्स का अपना पहला खिताब जीता। खबरों का ये बुलेटिन खत्म हुआ।
0: ملڈی میں 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر اس وقت آپ سن رہے ہیں آکاشوانی سے اردو سروس کی نشریات۔ سامعین شام کے 5 بجے چاہتے ہیں، یہاں ہماری آج کی دوسری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہے۔ شب میں 9:15 پر اپنی تیسری مجلس کی نشریات کے ساتھ ہم پھر حاضر خدمت ہوں گے، تب تک کے لیے ہمیں اجازت دیجیے۔

0: سامعین، ابھی آپ مومن خان مومن کی غزل سے چند اشعار سماعت فرما رہے تھے. غزل سرا تھی پیاز مسانی. اس کے ساتھ ہی پروگرام ایک فنکار اب ختم ہوتا ہے. یہ آکاش وانی کی اردو سروس ہے. شب کے 9:45 ہو چکے ہیں. وقت ہوتا ہے خبروں کے بلٹن کا.
1: آداب، یہ آکاش وانی ہے، خبروں کے ساتھ میں فرقان خان. پارلیمنٹ نے ایم ایس ایم ای ترقیاتی ترمیمی بل کو منظوری دے دی ہے. اس کا مقصد تیز تر ادائیگی اور تنازعات کے جلد ازالے کو یقینی بنانا ہے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا ہے کہ پاکستان کے تعلقات میں دہشت گردی، مخاصمت اور تشدد سے پاک ماحول میں ہی پیش رفت ہو سکتی ہے. بھارت نے بین الاقوامی سمندر میں محفوظ اور بلا رکاوٹ جہاز رانی کے عزم کو دہرایا ہے. گورنمنٹ ای مارکیٹ پلیس نے اپنے 10 سال پورے کر لیے ہیں، جس کے دوران مجموعی خریداری 20 لاکھ کروڑ روپے مالیت سے تجاوز کر گئی ہے. ہریانہ، چندی گڑھ، دلی، کیرلم اور اوڈیشہ میں بہت شدید بارش کے لیے الرٹ جاری کیا گیا ہے. اور ایشیائی یوتھ اور جونیئر ویٹ لفٹنگ چیمپئن شپ میں بھارت کی تتلی ماجی نے ازبیکستان میں خواتین کے 45 کلوگرام کے زمرے میں چاندی کا تمغہ جیتا ہے. اب خبریں تفصیل سے. انتہائی چھوٹی، چھوٹی اور درمیانی درجے کی صنعتوں کی فروغ ترمیمی بل 2026 کو آج لوک سبھا میں منظوری کے ساتھ پارلیمنٹ نے منظور کر لیا. اس بل کو راجیہ سبھا میں پیر کے روز منظور کر لیا گیا تھا. بھارت میں مجوزہ غیر ملکی عطیات ضابطہ ترمیمی بل سے متعلق ایک امریکی قانون ساز کے ذریعے اٹھائے گئے اعتراضات کو یہ کہتے ہوئے مسترد کر دیا ہے کہ بھارت کے قانونی معاملات اس کے اندرونی معاملات ہیں، جن کے لیے پارلیمنٹ کے ذریعے فیصلے کیے جاتے ہیں. وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے آج نئی دلی میں ایک میڈیا بریفنگ کے دوران اس سلسلے میں ایک سوال کا جواب دیتے ہوئے یہ بات کہی. جناب جیسوال نے واضح کیا کہ امریکہ سمیت بہت سے ایسے ملک ہیں جو غیر ملکی فنڈز کے لین دین کو منضبط کرتے ہیں. بھارتی بحری جہازوں اور جہاز رانیوں کے تحفظ اور سیکیورٹی سے متعلق جناب جیسوال نے کہا کہ بھارت اس معاملے کو اعلی ترجیح دیتا ہے. انہوں نے کہا کہ تمام خلیجی خطے میں بھارتی مشن ان ممالک میں جہاز رانی کی وزارت اور سمندری حکام کے ساتھ مسلسل رابطے میں ہیں. انہوں نے کہا کہ 24 گھنٹے 7 دن ہیلپ لائنز فعال ہیں، تاکہ اگر کسی شخص کو مدد کی ضرورت ہو تو وہ ان تک رسائی کر سکے. یہ ہیلپ لائنز پچھلے کچھ مہینوں سے مسلسل فعال ہیں. انہوں نے کہا کہ بھارت بین الاقوامی سمندر میں محفوظ اور بلا رکاوٹ نیویگیشن اور آزادانہ تجارت کے لیے زور دیتا رہا ہے. بھارت نے تمام فریقین پر زور دیا ہے کہ وہ شہری ڈھانچے اور غیر فوجی بحری جہازوں اور جہاز رانیوں کو نشانہ بنانے سے گریز کریں. بنگلہ دیش کی سابق وزیر اعظم شیخ حسینہ کی پریس کانفرنس سے متعلق ایک سوال کا جواب دیتے ہوئے جناب جیسوال نے اس بات کا اعادہ کیا کہ بھارت کا اس تقریب میں کوئی کردار نہیں تھا. وزیر اعظم نریندر مودی اور اسرائیلی وزیر اعظم بنیامین نتن یاہو کے درمیان گزشتہ رات کی ٹیلی فون بات چیت سے متعلق وزارت خارجہ کے ترجمان نے کہا کہ دونوں لیڈروں نے مغربی ایشیا میں جاری صورتحال اور بدلتے ہوئے حالات کا جائزہ لیا. انہوں نے مزید کہا کہ یہ فون اسرائیل کی جانب سے کیا گیا تھا. انہوں نے مزید کہا کہ بھارت کی اسرائیل کے ساتھ خصوصی جامع شراکت داری ہے. ترجمان نے کہا کہ دونوں لیڈروں کے درمیان بات چیت کے دوران مختلف شعبوں میں تعاون کو مستحکم کرنے پر تبادلہ خیال کیا گیا. پاکستان، ترکیے اور سعودی عربیہ کے درمیان دفاعی معاہدے سے متعلق جناب جیسوال نے کہا کہ بھارت اس صورتحال پر قریبی نظر رکھے ہوئے ہے. پاکستان اور صومالیہ کے درمیان حالیہ دفاعی معاہدے سے متعلق جناب جیسوال نے کہا کہ بھارت ان معاملات پر قریبی نظر رکھے ہوئے ہے. ترجمان نے کہا کہ بھارت افریقہ فورم چوٹی کانفرنس منعقد کرنا چاہتا ہے. دونوں ممالک موضوع تاریخ طے کرنے کے لیے ایک دوسرے کے رابطے میں ہیں کہ یہ چوٹی کانفرنس کب منعقد کی جا سکتی ہے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا ہے کہ پاکستان کے ساتھ بھارت کے تعلقات صرف دہشت گردی، مخاصمت اور تشدد سے آزاد ماحول میں ہی آگے بڑھ سکتے ہیں. لوک سبھا میں آج اپنے تحریری جواب میں ڈاکٹر جے شنکر نے کہا کہ پاکستان بھارت کے خلاف سرحد پار دہشت گردی کی اپنی پالیسی پر عمل آوری اور دہشت گردی کا سرکاری پالیسی کے طور پر استعمال جاری رکھے ہوئے ہے. وزیر خارجہ نے کہا کہ بھارت نے پلوامہ دہشت گردانہ حملے کے بعد پاکستان کو دیا گیا سب سے زیادہ پسندیدہ ملک FN का दर्जा वापस ले लिया है और पाकिस्तान में बनने वाली या पाकिस्तान से बरामद की जाने वाली सभी अशिया पर कस्टम ड्यूटी 200% बढ़ा दी है। भारत ने पुलवामा दहशतगर्दाना हमले के बाद सिंध आबी मुआहदे को मुलतवी करने, अट्टारी चेक पोस्ट बंद करने, वीजा महदूद करने और मुतल्लिका मिशनों में सिफारतकारों और अफसरान की तादाद को कम करने समेत मुख्तलिफ सिफारती इकदाम किए हैं। भारत और श्रीलंका ने आज नई दिल्ली में एक मीटिंग के दौरान बिजली के शोबे में दोतरफा तआवुन का जायजा लिया। इस दौरान भारतीय वफद की क्यादत बिजली, हाउसिंग और शहरी उमूर के मरकजी वजीर मनोहर लाल ने की, जबकि श्रीलंका के वफद की क्यादत बंदरगाहों, शहरी हवाबाजी और तवानाई के वजीर अनुरा करुणाथिलके ने की। बिजली की वजारत के मुताबिक दोनों वजीरों ने मुजवजा भारत श्रीलंका HVDC इंटर कनेक्शन और सामपुर शमसी बिजली प्रोजेक्ट समेत जारी दोतरफा पहलुओं की पेशरफ्त का जायजा लिया। ब्रिक्स वज़राए तालीम की 13वीं मीटिंग आज भुवनेश्वर में कामयाबी के साथ इख्तिताम पजीर हुई। इस दौरान इत्तेफाक राय से ऐलामिये को अपनाया गया। मरकजी वजीर तालीम प्रहलाद जोशी ने मीडिया से खिताब करते हुए कहा कि यह ऐलामिया मजबूत इदारा जाती इश्तराक, सलाहियत साजी और मालूमात के इश्तराक के जरिए शमूलियाती, लचकदार और मुस्तकबिल के लिए तैयार तालीमी निजाम की तश्कील के लिए ब्रिक्स ममालिक की अहदबस्तगी की तौसीक करता है। वज़ीर-ए-आज़म नरेंद्र मोदी कल IIT दिल्ली के 57वें तकसीम इसनाद से खिताब करेंगे। वज़ीर-ए-आज़म 587 PhD स्कॉलर्स और अंडर ग्रेजुएट और पोस्ट ग्रेजुएट तलबा समेत IIT दिल्ली से फारिग होने वाले 3000 से ज्यादा तलबा से खिताब करेंगे। इस बारे में आज नई दिल्ली में अखबारी कॉन्फ्रेंस से खिताब करते हुए IIT दिल्ली के डायरेक्टर रंगन बनर्जी ने कहा कि जनाब मोदी होनहार तलबा में सदर जमहूरिया के गोल्ड मेडल, डायरेक्टर गोल्ड मेडल, शंकर दयाल शर्मा गोल्ड मेडल और परफेक्ट 10 गोल्ड मेडल समेत इदारे के सबसे बावकार इनामात तफवीज करेंगे। भारत के कौमी सरकारी खरीदारी के प्लेटफार्म गवर्नमेंट ई मार्केट प्लेस GEM ने गुज़िश्ता 10 सालों में 20 लाख करोड़ रुपए से ज्यादा रकम मालियत की जामे मजमूनी तिजारत का निशाना हासिल किया है। GEM का आगाज 9 अगस्त 2016 को किया गया था। इसका मकसद टेक्नोलॉजी, शफाफियत, कारकर्दगी और अच्छी हुक्मरानी के जरिए सरकारी खरीदारी के निजाम की कायापलट करना था। इंडियन साइबर क्राइम कोऑर्डिनेशन सेंटर ने कॉरपोरेट पेशावर अफराद और माली शोबे के पेशावर अफराद को बॉस स्कैम या खुद को CEO जाहिर करने वाले धोखे से खबरदार किया है। एक बयान में वजारत दाखिला ने कहा कि नेशनल साइबर क्राइम रिपोर्टिंग पोर्टल NCRP पर नुकसान पहुंचाने वाली फाइलों के जरिए पेशावर और कारोबारी अफराद के व्हाट्सएप अकाउंट हैक करने से मुतालिक वाकयात की शिकायत में तेजी से इजाफा हो रहा है। भारत के महकमा मौसमियात ने ओडिशा और राजस्थान में कल शदीद से इंतहाई शदीद बारिश के साथ साथ गरज चमक और बिजली चमकने के लिए ऑरेंज अलर्ट जारी किया है। महकमा मौसमियात ने छत्तीसगढ़, मध्य प्रदेश, झारखंड, कर्नाटक, उत्तराखंड, मगरबी बंगाल, केरलम, माहे और कर्नाटक समेत शिमाल मशरकी भारत में कल के लिए शदीद बारिश के साथ साथ गरज चमक और बिजली चमकने की भी पेशगोई की है। आंध्र प्रदेश, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी और कराईकल में गरज चमक और तुंग हवाएं चलने की भी पेशगोई की गई है। उज़्बेकिस्तान की राजधानी ताशकंद में नौजवानों और जूनियर्स एशियाई वेटलिफ्टिंग चैंपियनशिप में भारत ने शानदार शुरुआत की है। भारत की वेटलिफ्टर तितली माझी ने 45 किलोग्राम जुमरे में चांदी का तमगा हासिल किया। उन्होंने स्नैच में 65 किलोग्राम और क्लीन और जर्क में 80 किलोग्राम वजन उठाया। इस तरह उन्होंने कुल 145 किलोग्राम वजन उठाकर तमगा अपने नाम किया। इसी मुकाबले में भारत की परिश्मिता गोगोई ने चौथा मकाम हासिल किया। ये चैंपियनशिप 14 अगस्त तक जारी रहेगी। आखिर में खास खबरें एक बार फिर। पार्लियामेंट ने MSME तरक्याती तरमीमी बिल को मंजूरी दे दी है। इसका मकसद तेज तर अदायगी और तनाजात के जल्द इजाले को यकीनी बनाना है।